0: आप सुन रहे हैं फिर बहुत ही प्रोग्राम सिवान स्टोन जो कि कई सालों से पेश किया जा रहा है, जिसमें मशहूर माहिर इल्म डॉक्टर जलील असलम आपको सितारों के मुताबिक जिंदगी की उलझन से निकलने का तरीका बताते हैं। जी हाँ, सिर्फ एक जैम स्टोन के जरिए, एक पत्थर के जरिए वो एक नगीना ही आपको खींच देगा जो कि सिवान स्टोन से मिलेगा। सिवान स्टोन का नंबर है 0333-555-001-0333-555-555 0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001-0333-555-001 से आपकी मुश्किल को हम करते हैं। क्यों वो आपको सेवास्टोन का लकी गेमस्टोन बताकर रास्ते आसान बना देते हैं। तो अभी रब्ता कीजिए इन दिए गए
1: लाहौर इस्लामाबाद और अक्रॉस द पाकिस्तान, जहाँ जहाँ भी आप इस वक्त सिवाच टोन का प्रोग्राम सुन रहे हैं, मेरी तरफ से आप सबको अस्सलाम वालेकुम। सिवाच टोन लोगों की बहुत रहनुमाई कर रहा है, ऐसे लोग जो कि अपनी मुश्किलात में फंसे हुए हैं, जिनको समझ नहीं आ पाती है कि बार बार मेहनत करने के बावजूद बट इन वेन हम आगे क्यों नहीं बढ़ पाते। स्ट्रगल तो हर बंदा करता है, लेकिन उसको वो इनाम नहीं मिल पाता जिसकी वो उम्मीद रखता है। इसके लिए सिवाच टोन आपकी रहनुमाई करता है, अपना लकी स्टोन आपको बताया जाता है, बल्कि आपको दिया जाता है। और सिवाच टोन से आप जब अपना लकी स्टोन हासिल करते हैं तो सिवाच टोन से खाली स्टोन नहीं मिलता, मेटल के मुताबिक कि मेटल भी डिसाइड किया जाता है कि अगर आपकी क्या प्रॉब्लम है। सपोज के एजुकेशन की प्रॉब्लम है कि एग्जाम देते हैं बार बार फेल हो जाते हैं, तो उसके लिए स्टोन डिसाइड करने के बाद मेटल डिसाइड किया जाता है, क्या ये प्लाटिनम में होगा, क्या ये सिल्वर में होगा, क्या ये पीतल में होगा, क्या ये तांबे में बनेगा, क्या ये मिक्स बनेगा। अगर आप सिवाच स्टोन से स्टोन लेना चाहते हैं तो सिवाच स्टोन कभी भी आपको खाली स्टोन नहीं देंगे, क्योंकि सिवाच स्टोन ने आपको रिजल्ट देना है।
2: ठीक है, सही है।
1: तो अगर आप रिजल्ट लेना चाहते हैं तो सिवाच स्टोन से ही आपको रिंग में, पैंडेट में, ब्रेसलेट में आपका जो मसला है, जो प्रॉब्लम है, उसके लिए स्टोन आपको तैयार करके मिल। इसमें एक तो वेट होता है और जो कि सिवाच स्टोन खुद डिसाइड करता है, क्योंकि ये जेमोलॉजिस्ट जो है ये एक बाकायदा इल्म है, और जैम स्टोन स्पेशलिस्ट जो है वो गोल्ड स्मिथ नहीं हो सकता।
2: ठीक है।
1: गोल्ड स्मिथ जो है वो बहुत से लोग समझते हैं इन चीजों को, बहुत से नहीं समझते, लिहाजा ये पूरी साइंस है, पूरा एक इल्म है। आप अगर ये कुदरती नवादरात हैं, इनसे फायदा उठाना चाहते हैं, उसके लिए आपको सिवाच स्टोन पे ही राबता करना पड़ेगा। कोई ऐसी उलझन है, कोई ऐसा प्रॉब्लम है, सपोज के शादी नहीं हो पा रही आपके बच्चों की और बार बार परेशान है, रिश्ते आते हैं दोबारा वापस चले जाते हैं, इसके लिए भी आप सिवाच स्टोन पे राबता करें। औलाद नहीं हो पाती, अगर औलाद होती है तो प्रॉब्लम आ जाती है, कंप्लीट नहीं हो पाता, अबॉर्शन हो जाता है, तो उसके लिए भी आप सिवाच स्टोन पे राबता करें। कोई एजुकेशन लेना चाहता है, बहुत मेहनत करता है, लेकिन एग्जाम के बाद वो फेल हो जाता है, इसके लिए भी आप सिवाच स्टोन पे राबता करें। अगर आप मुल्क से बाहर जाना चाहते हैं, बार बार अपने पैसे फंसा बैठते हैं, वापस भी नहीं आते, इसका मतलब कि आपकी किस्मत में है ही नहीं। सिवाच स्टोन से आपको एक तो आपके सितारों की रोशनी में, आपके हॉरोस्कोप, आपके न्यूमरोलॉजी के मुताबिक बताया जाता है कि क्या आपका रास्ता क्या मुतय्यन बेहतर है, कहाँ चलना है आपने। जिस तरह हर रोज मौसम का हाल आप देखते हैं, रोज मौसम के हाल के मुताबिक मौसम चलता है, और ऑलमोस्ट 90% मौसम वैसा या 99% अब तो मौसम ठीक होता है जैसा कि बताया जाता है। इसी तरह सिवाच स्टोन पे आपको आपका जायचा बनाने के बाद जायचा बताया जाता है कि आप किस मकसद के लिए स्टोन पहन रहे हैं। और बहुत से ऐसे लोग हैं जिनका जो स्टोन के बगैर ही जिनका मसला बताया जाता है कि आप ये सदका दे दें, इसमें आपको स्टोन की जरूरत नहीं है और आपको इन सदकों के साथ आपका मसला हल हो जाएगा, इसलिए आप फौरी तौर पर सिवाच स्टोन पर स्टोन से रब्ता करने के लिए आपको सिवाच स्टोन के ऑफिस तक पहुंचना है, और उसके लिए आपको नंबर डायल करना है। सिवाच स्टोन का ऑफिस लाहौर में मौजूद है, आपको नंबर डायल करना है 0333550011। अगर आप चाहते हैं मुझसे मुलाकात करना, अपनी लाइफ के बारे में कुछ पूछना चाहते हैं, कुछ ہاتھوں کی لکیروں پر ڈسکس کرنا چاہتے ہیں، اپنے زونڈک ہاریسکوپ استخارے پر کوئی کوشچن الجھن آپ پاس بیٹھ کے اس کا حل ڈھونڈنا چاہتے ہیں، تو آپ کو اپوائنٹمنٹ پر لینا ہوگی، اور اپوائنٹمنٹ لینے کے لیے آپ کو ڈائل کرنا ہے 0334222312. آپ سیواج اسٹون کی فیس بک کو بھی وزٹ کر سکتے ہیں، سیواج اسٹون SVAHJSTONE، اور آپ یوٹیوب پر بھی مجھے دیکھ سکتے ہیں، اور یوٹیوب کے لیے آپ کو یوٹیوب پہ جانا ہے ڈاکٹر ڈی آر جلیل اسلم آفیشل، اس پہ آپ جائیں گے تو آپ یوٹیوب پر بھی مجھ کو دیکھ سکتے ہیں. آپ سنتے چلے جائیے سیواج اسٹون کا پروگرام، اپنی زندگی کو بدلنے کے لیے، اپنی لائف کو بدلنے کے لیے، اپنی قسمت کو بدلنے کے لیے، اور اپنی تقدیر کو پرواز کی طرف لے جانے کے لیے. اور میں بالکل ایک گھنٹہ آپ کے ساتھ اس پروگرام میں شامل ہوں، اور آپ میرے ساتھ ہماری پریزنٹر ارم شہزادی کو بھی سنتے چلے جا رہے ہیں، اور ارم شہزادی بھی ہمارے ساتھ اس پروگرام میں شامل ہیں. آپ سنتے چلے جائیے، اپنے کوشچن فٹافٹ لکھتے چلے جائیں جو کوشچن کرنے ہیں، اور ایک سیکنڈ ایک کوشچن کا جواب آپ بالکل لائیو لیتے چلے جائیں. جن کی کال نہیں مل پائے گی وہ بالکل ہم سے ناراض نہ ہو، اس کا طریقہ کر یہ ہوگا کہ آپ جو سیواج اسٹون کے جو نمبر آپ کو بتا رہے ہیں ان نمبروں پہ آپ واٹس ایپ پہ وائس نوٹ بھیجیں، آپ وائس نوٹ بھیجیں اس ڈیٹیل کے ساتھ، اور میں آپ کو فوراً جواب دوں گا. اگر آپ چاہیں گے تو آپ کا وائس نوٹ بالکل لائیو پروگرام میں شامل کر دیں گے، اور اگر آپ چاہیں کہ نہیں پروگرام میں آپ کی آواز یا آپ کا کوشچن نہیں آنا چاہیے تو پھر میں آپ کو جواب بھیج دوں گا. آپ بالکل اپنا وائس نوٹ بھیج سکتے ہیں سیواج اسٹون کے ان نمبروں پہ جو نمبر آپ کو بار بار بتائے جا رہے ہیں. کوئی ایسی الجھن ہے جو کہ آپ ابھی فون کال پہ نہیں بتا سکتے، آپ ضرور پرشن ملیں اور اپنے مسئلے کو حل کریں. جیم سٹون یہ قدرت کی وہ نوادرات ہے جو کہ شاید بنی ہی اسی لیے ہے کہ ہر شخص اس سے فائدہ اٹھائے. جیم سٹون ہیو ڈفرنٹ ایفیکٹس آن ڈفرنٹ پیپل. دیر ہیو بین انسٹنس ویئر چائلڈ لیس وومین آفٹر ویئرنگ پرٹیکولر جیم بگین کنسیونگ. آپ ہر طرح کے معاملات میں اپنا لکی سٹون استعمال کر سکتے ہیں. انسان دو قسم کے ہوتے ہیں، ایک وہ جن کی تربیت بہت مشکلات میں، بہت مصیبتوں کی درسگاہ میں ہوتی ہے، اور دوسرے وہ جن کی تربیت آسانیوں کی درسگاہ میں ہوتی ہے. بظاہر آسانیوں میں پرورش پانا اچھی بات ہے، آسانیوں سے زندگی گزارنے والوں کو جیم سٹون کی ضرورت نہیں ہے. جیم سٹون میں ایسی پاورز پائی جاتی ہے، قدرت کی اتنی نوادرات ہے یہ، کہ آپ اس کو جب استعمال کرتے ہیں تو وہ لوگ جو مشکلات سے گزر رہے ہیں وہ ضرور اپنا لکی سٹون استعمال کریں، مگر وہ چیز جس کو انسان سازی کہتے ہیں اس کی حقیقی جگہ صرف مصائب کی درسگاہ ہے، نہ کہ آسانیوں کی درسگاہ. اور اگر اسی طرح سے آگے بڑھنا چاہتے ہیں، بہت ترقی کرنا چاہتے ہیں، تو اپنا لکی سٹون ضرور استعمال کریں، سیواج سٹون سے اپنی رہنمائی ضرور لے لیں. اپنے کوئی ایسی الجھن ہے، کوئی ایسی مصیبت ہے، کوئی ایسی مشکل ہے کہ جو ابھی برسا برس گزرنے کے باوجود آپ حل نہیں کر پا رہے، تو آپ بہت آسانی سے اپنے راستے ہموار کر سکتے ہیں، اور مشکلات سے گزر چکے ہیں تو اب یہ سمجھ لیں کہ آج سے آپ کی مشکلات بالکل ختم ہو گئی. دنیا کا کوئی کام ناممکن نہیں ہے، اس کے لیے آپ کو ایک ہیلپ چاہیے، اور اس کے لیے سیواج سٹون سے اپنا لکی سٹون استعمال کریں. ڈفرنٹ فنگرز میں ڈفرنٹ طرح کے سٹون استعمال کیے جاتے ہیں، مختلف پرابلم کے ساتھ ہر فنگر کا تعلق ہے، اور ہر پرابلم کا حل موجود ہے. اس قدرتی نوادرات سے ضرور فائدہ اٹھائیے، اور پھر آپ دیکھیں کہ آپ کہاں سے کہاں پہنچ جائیں. جیم سٹونز ہیں وہ دماغ پر اثر کر جاتے ہیں، ان کے سائیڈ افیکٹ بھی ہیں، اور انسان سمجھتا ہے شاید مجھ پر کسی نے جادو کر دیا، تعویذ کر دیا، نظریں بند ہو گئی، راہ سے میں گزر گیا، کسی سیڑھی کے اوپر سے میرا پیر گزر گیا. جبکہ ایسا نہیں ہوتا. اگر آپ نے سٹون پہن رکھا ہے اور سٹون واقعی ریئل ہے، اصلی سٹون ہے، تو اس کے سائیڈ افیکٹ نہیں ہے. اس لیے سٹون پہننے سے پہلے کسی جیمالوجسٹ سے ملنا بہت ضروری ہے. اگر آپ خود ہی سٹون لے لیں کسی بھی شاپ سے اور وہ واقعی ریئل سٹون ہو اور آپ نے اس کو پہن لیا ہے، تو آپ اس کو اپنی اچھائی